0: ইমান পৰি ৰূপজ্যোতি দেৱীৰ কণ্ঠৰ দুটি আধুনিক গীত শুনিলে। মিডিয়াম ৱেভৰ 411.5 মিটাৰ 729 কিলোহাৰ্জত আৰু এফ এম বেণ্ডৰ 101.6 মেগাহাৰ্জত এয়া আকাশবাণী গুৱাহাটীৰ মহাবাহু। আমাৰ অনুষ্ঠান নিউজ অন এয়াৰ মোবাইল এপতো উপলব্ধ। এতিয়া আগবঢ়াইছোঁ নেপালী অনুষ্ঠান।
1: यो आकाशवाणी गुवाहाटी केन्द्र हो। अब समाचार सुन्नुहोस् गंगा छेत्रीबाट। ब्रह्मपुत्रलाई अर्थनैतिक करिडोरको रूपमा गर्नको निम्ति अञ्चलको बाँड र गढलडाउ समस्या समाधानको निम्ति केन्द्र सरकारले परिकल्पना ग्रहण गरेको छ। हिजो गुवाहाटीमा अनुष्ठित ब्रह्मपुत्र बोर्डको उच्च क्षमता सम्पन्न छलफलको परिदर्शको 14वाँ बैठकमा यो सिद्धान्त ग्रहण गरिएको छ। केन्द्र जलशक्ति मन्त्री सीआर पाटिलको उपस्थितिमा अनुष्ठित यो बैठकमा श्री पाटिलले यो कुरालाई प्रकाश गर्नुभयो। उहाँले भन्नुभयो कि बाँड र गढलडाउ नियन्त्रणको निम्ति विशेष व्यवस्था ग्रहण गरिएको छ। हालैमा केन्द्रीय गृहमन्त्रीको अध्यक्षतामा अनुष्ठित एउटा बैठकमा यो विषयमा छलफल गरिएको हो भन्दै उहाँले जानकारी दिनुभयो। यो बैठकमा जलभण्डार निर्माण गर्न लगायत बाँडको अघि नै सतर्कीकरण व्यवस्था ग्रहणको सन्दर्भमा छलफल गरिएको हो भन्दै पाटिलले व्यक्त गर्नुभयो। अबदेखि ब्रह्मपुत्र वार्डको सिक्किम र पश्चिमबङ्गको अन्तर्भुक्त गरिनेछ भन्दै उहाँले उल्लेख गर्नुभयो र कार्यक्रममा भाग लिँदै केन्द्रीय बन्दर जहाज चलाचल र जलपथ मन्त्री सर्बानन्द सोनोवालले ब्रह्मपुत्रको जल मेट्रो सेवा आरम्भ गरेको हो भन्दै खुला गर्नुभयो। उहाँले भन्नुभएको गुवाहाटी लगायत देशको 18 सहरदेखि यो सेवा आरम्भ गर्नको निम्ति केन्द्र सरकारले परिकल्पना लिएको छ। पहिलो पर्यायमा गुवाहाटी लगायत श्रीनगर पटना वाराणसी अयोध्या र प्रयागराजमा यो सेवा आरम्भ गरिनेछ। दोस्रो पर्यायमा तेजपुर र डिब्रुगढमा यो प्रकल्प रूपायणको प्रस्ताव दिएको छ। हिजो बैठकमा जलशक्ति दफ्तर मन्त्री राजभूषण चौधरी पनि उपस्थित रहनुभएको थियो र साथै केन्द्र सरकारको उत्तर पूर्वाञ्चलको राज्यहरूमा शीर्ष विषय र कार्यकारी विशेषज्ञले यो बैठकमा भाग लिएका थिए। असमसहित उत्तर पूर्वाञ्चलको हस्तशिल्पी र सिपिनीहरूको एउटा दलले हिजो राष्ट्रपति द्रौपदी मुर्मूको राष्ट्रपति भवनमा साक्षात गर्दछन्। यो साक्षात्कालमा सिपिनीहरूले उहाँहरूको अभिज्ञता विषयमा राष्ट्रपतिज्यूलाई अवगत गर्दछन्। यसबार गणराज्य दिवसको उपलक्ष्यमा राष्ट्रपति श्रीमती मुर्मूले आयोजन गरेको एउटा होम शीर्षक कार्यक्रममा विशेष आमन्त्रणी पत्र प्रस्तुत गर्नमा सिपिनीहरू र हस्तशिल्पीहरूले गुरुत्वपूर्ण भूमिका ग्रहण गरेका थिए। उहाँहरूले यसद्वारा उत्तर पूर्वाञ्चलको समृद्ध शिल्प संस्कृति र ऐतिह्य राष्ट्रिय मञ्चमा सुन्दर रूपमा उपस्थापन गर्नलाई समर्थन भएका थिए। राष्ट्रपति श्रीमती मुर्मूले हिजो यो सिपिनीहरूको र कलाकारहरूलाई साक्षात गरेपछि नै उहाँहरूको प्रतिभा प्रशंसा गर्नको साथसाथै कलाकारहरूको प्रतिभा विकासको क्षेत्रमा चाहिने सहाय गर्नलाई संश्लिष्ट विभागलाई आह्वान जनाउनुभयो। मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले उत्तर पूर्वाञ्चलको सृष्टिशीलता दक्षता र सांस्कृतिक गौरवलाई स्वीकृति भन्दै प्रकाश गर्नुभएको छ र उहाँहरूले अञ्चलहरूको कलाकारहरूको निम्ति यो सम्मानको क्षण भन्दै मन्तव्य गर्नुभयो। राज्यको अवसरप्राप्त सरकारी कर्मचारीहरूको पेन्सन प्रक्रियामा भएको विलम्ब नहुने गर्नको निम्ति सरकारले कठोर व्यवस्था ग्रहण गरेको छ। सरकारीदेखि अवसर ग्रहण गरेका पछि नै लामो समय लगायत अवसरप्राप्त कर्मचारीहरूले आफ्नो प्राप्य आदायको निम्ति कार्यालयमा

हुनलाई र यसको समस्या समाधानको क्षेत्रमा सरकारले कडी व्यवस्था लिएको छ भन्दै मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले सामाजिक माध्यममा प्रकाश गर्नुभयो। यस अनुसार निर्धारित समयमा भित्र पेन्सन प्रक्रिया सम्पन्न भएन भने दायित्वमा रहेका विषय आर्थिक जरिमाना दिनको निम्ति सरकारले सिद्धान्त लिएको छ। साथै प्रति महिना पेन्सनको विलम्ब भएको तालिका प्रस्तुत गर्दै कृतज्ञता पोर्टलमा अपलोड गर्नको निम्ति सरकारले व्यवस्था गरेको छ। शक्तिपीठ कामाख्या देवालयमा आगामी 22 जुनदेखि अम्बुबासी मेला अनुष्ठित हुनेछ र देवालयको कर्तृपक्षले प्रकाश गरे अनुसार 22 जुनको राति 9:08:42 अम्बुबासीको प्रवृत्ति हुनेछ। प्रवृत्ति लगाएको साथसाथै कामाख्या मन्दिरको द्वार भक्तको निम्ति बन्द गरिदिइनेछ र 23, 24, 25 जुनमा कामाख्या मन्दिरको द्वार सम्पूर्ण रूपमा बन्द रहनेछ। 26 जुन बिहान अम्बुबासीको निवृत्तिपछि नै मन्दिरको ढोका भक्तको निम्ति पुनः खुली दिइनेछ। प्रत्येक वर्ष जस्तो यसबार अम्बुबासीको समयमा नीलाचलमा देश विदेशको भक्तको समागम हुनेछ भन्दै देवालय कर्तृपक्षले आशा प्रकाश गरेका छन्। कामाख्या धामको अम्बुबासी मेला सम्बन्धी मन्त्री अजन्ता नियोग अध्यक्षताको राज्यको विभिन्न विभागको एउटा बैठकमा अहिलेसम्म अनुष्ठित भएको छ। राज्य सरकारले 1,459 करोड रुपियाँको व्ययले कृत्रिम बाणको नियन्त्रण परिकल्पना गरेको छ र जीआईएसको आधारमा प्रणालीको बाण व्यवस्था प्रकल्पद्वारा गुवाहाटी बाण सहनशील र भविष्यतमुखी महानगरको रूपमा गर्नको निम्ति लक्ष्य लिएको छ। मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले सामाजिक माध्यमद्वारा उक्त कुरालाई प्रकाश गर्नुभयो। केन्द्र सरकारले 2026-27 वित्त वर्षको असम सहित उत्तर पूर्वाञ्चलको राष्ट्रिय घाइपथ र आन्तगाँथनी निर्माणको निम्ति अतिरिक्त 2,000 करोड रुपियाँ खुला दिनुभएको छ। यसको साथसाथै अञ्चलको राष्ट्रिय घाइपथमा खुला दिएको धनराशि 3,500 करोडसम्म बढेको छ। केन्द्रीय पथ र घाइपथ मन्त्री यो जानकारीद्वारा उक्त कुरालाई प्रकाश गरिएको छ। सुन्दन्त समाचार आजलाई पूरा भयो।

नमस्कार श्रोताबिन, हामी आकाशवाणी गुवाहाटीको महबोसाख अन्तर्गत नेपाली प्रसारणबाट बोलिरहेका छौँ। श्रोताबिन, हाम्रो यो कार्यक्रम प्रसारण भइरहेको छ मिडियम एपको 411.5 मिटर तदनुसार 729 किलो हर्ज र एफएम ब्यान्डको 101.6 मेगा हर्जमा। श्रोताबिन, समय स्टुडियो घरि अनुसार 3:21:50 भएको छ। यसको साथसाथै स्टुडियोमा म गङ्गा छेत्रीले सबै श्रोताहरूलाई एकचोटि पुनः स्वागत जनाउँदै सुरु गरिरहेका छौँ हाम्रा आजका कार्यक्रमहरू। श्रोताबिन, आज बुधबार र आज हजुर समक्ष प्रस्तुत छ उद्घोषकले रोजेका गीतहरू। यस शीर्षकमा आज हामीले अन्जु देवीको कण्ठलाई रोजेको छौँ र उहाँको पहिलो गीत सिकार्नुहोस्, कालो भन्दा कालो गीतको बोल रहेको छ र शब्दले सजाउनु भएको छ श्रीमती लेखनाथ पौडेलले।

श्रोताबिन कार्यक्रमको अर्को कसरी सुन्नुहोस्, मैले हेर्ने भए गीतको बोल रहेको छ र शब्द रचना रहेको छ गोमा शर्माको।